0: তৰালী শৰ্মাৰ কণ্ঠৰুটি আধুনিক গীত শুনিলে। এয়া আকাশবাণী গুৱাহাটীৰ মহাবাহু। এতিয়া আগবঢ়োৱা হৈছে নেপালী অনুষ্ঠান।
1: यो आकाशवाणी गुवाहाटी हो। अब भास्कर दाहालबाट समाचार सुन्नुहोस्। राज्यको शिक्षा विभागले चाँडै नै शिक्षकको एकक सरुवा प्रक्रिया सुरु गर्नेछ। शिक्षा मन्त्री डाक्टर रनज पेगुले हिजो यो विषय घोषणा गर्नुभएको हो। मन्त्रीले भन्नुभएको छ कि संयुक्त रूपमा सरुवाको प्रक्रिया सम्पूर्ण भएपछि शिक्षकहरूको एकक सरुवाको निर्देशना शीघ्रै प्रकाश हुनेछ। हिजो समग्र शिक्षा अभियानको कार्यालयमा संवाद माध्यमसँग भएको कुराकानीमा मन्त्रीले भन्नुभएको छ कि शिक्षकहरूको रियलाइजेसनको समयमा कम्ती शिक्षक भएका विद्यालयहरूमाका विषयलाई विवेचना गरिनेछ। उल्लेखयोग्य यो छ कि शिक्षा विभागले संयुक्त सरुवाको प्रक्रिया जारी राख्नुको साथै एकक बदलीकरण बन्द गरेको थियो। निर्दिष्ट एउटा विषयको एकजना शिक्षक सरुवा गर्नको निम्ति सम्पर्कित विद्यालयमा खाली हुन सक्ने पदपूर्तिको क्षेत्रमा देखा दिएको जटिलताको निम्ति एकक शिक्षकको सरुवालाई बन्द राखिएको थियो भनी मन्त्रीले जान्न दिनुभएको छ। त्यसरी नै माध्यमिक पर्यायको शिक्षानुष्ठानमा नयाँ पद्धतिले विषयअनुसार स्नातकोत्तर शिक्षक नियुक्ति प्रदान गरिनेछ भनी मन्त्रीले घोषणा गर्नुभएको छ। चाँडै नै स्नातक र स्नातकोत्तर शिक्षक नियुक्तिको निम्ति नीति निर्देशना प्रकाश गर्नेछ भनी उहाँले उल्लेख गर्नुभएको छ। असम र पन्जाब बीच सांस्कृतिक विनिमय माध्यमले असमको सांस्कृतिक क्षेत्रलाई धनी गर्नको निम्ति राज्यको श्रीमन्त शङ्करदेव कला क्षेत्र समाजले पन्जाब विश्वविद्यालयसँग चुक्ति स्वाक्षरित गरेको छ। हिजो विश्वविद्यालयका उपाचार्य अध्यापक मीनाक्षी गोयल लगायत शैक्षिक क्षेत्रका कतिपय विशिष्ट व्यक्ति उपस्थित भएर श्रीमन्त शङ्करदेव कला क्षेत्र समाज सचिव सुदर्शन ठाकुरले चण्डीगढमा यो चुक्ति हस्ताक्षर गर्नुभएको छ। जुबिन गार्गको मृत्युको अभियोगमा न्यायाधीश शर्मिला भुयाँको फास्ट्रेक अदालतले प्रवासी असमियाको साक्ष्यदान प्रक्रिया जारी राखेको छ। आज सिङ्गापुरका प्रवासी असमिया तन्मय फुकनले चौथो दिनको निम्ति अभियुक्त पक्षको जेराको निम्ति अदालतमा उपस्थित भएका छन्। हिजो यो अभियोग संक्रान्त अभियुक्त सिद्धार्थ शर्मा, श्यामकन महन्त र अमृत प्रभा महन्तको अधिवक्ताले तन्मय फुकनलाई जेरा गरेका थिए। अवश्य समयको अभावले गर्दा रहल अभियुक्तहरूकोलाई अभिवक्त फुकनले जेरा गर्न सक्नुभएको थिएन। काजिरङ्गा राष्ट्रिय उद्यान र व्याघ्र संरक्षित वनाञ्चल पर्सिदेखि पर्यटकको निम्ति पुनः खुला हुनेछ। पूर्व असम वन्यप्राणी सङ्गमण्डल कार्यालयले जारी गरेको जाननी अनुसार 2026-27 वर्षको पर्यटन वर्षको निम्ति पर्सि राष्ट्रिय उद्यानमा जीप सफारी सुरु हुनेछ। बिहान 7:30 बजेदेखि 10 बजेसम्म र दिउँसो 1:30 बजेदेखि 3 बजेसम्म जीप सफारी चल्ने निर्धारण गरिएको छ। डिफू वैद्युतिक उपसङ्गमण्डलीय अभियन्ताले जान्न दिए अनुसार नयाँ 33 किलोभोल्ट धनश्री फिडारको निर्माण कार्यको निम्ति आजदेखि 10 अक्टोबरसम्म प्रत्येक दिनै बिहान 5 बजेदेखि 9 बजेसम्म डिफूको कतिपय क्षेत्रमा विद्युत जोगान बन्द हुनेछ। यसको फलस्वरूप उक्त समयमा बिरला, तारालङ्स, 5 माइल र मान्जाका सम्पूर्ण क्षेत्रहरू प्रभावित हुनेछ। सरकारी सेवाहरूको सर्वसाधारणको दर्जा सम्मुख लानको निम्ति राज्य सरकारले आजदेखि 10 अक्टोबरसम्म सेवा सङ्कल्प अभियान सुरु गरेको छ। आज असम प्रहरी दिवस, मुख्यमन्त्री डाक्टर हेमन्त विश्व शर्माले यस उपलक्ष्यमा एक विशेष वार्ताको मार्फत असम प्रहरीलाई प्रतिगरेकी विषय र कर्मचारीलाई शुभेच्छा ज्ञापन गर्नुभएको छ। आज अन्तर्जातिक ज्येष्ठ नागरिक दिवस, ज्येष्ठजनको जीवनव्यापी अभिज्ञता

ज्ञान र मूल्यबोध समाजलाई समृद्धि गरिआएको छ। नवप्रजन्म बीच ज्येष्ठ नागरिकहरूको सुस्त चिन्ताधारा र अभिज्ञताको आदान प्रदान मार्फत एक सबल समाज निर्माण हुन्छ भन्ने उद्देश्यले यो दिवस पालन गरिआएको छ। सिलचर सिलङ सिलगढी संयोगी राष्ट्रिय राजमार्ग 82,000 करोड व्यय सापेक्षमा निर्माण गरिनेछ। यसको निम्ति निविदा प्रक्रिया सम्पन्न भएको छ र शीघ्रै कार्य सुरु हुनेछ भने मुख्यमन्त्री डाक्टर हेमन्त विश्व शर्माले हिजो सिलचरमा प्रकाश गर्नुभएको छ। भारतले एक दिने क्रिकेटमा आफ्नो सर्वाधिक रन अनुसरण नयाँ अभिलेख रची वेस्ट इन्डिज विरुद्ध 3 दिने एक दिने श्रृङ्खलामा 2-0 र अपरिवर्तित अग्रगति प्राप्त गरेको छ। गुवाहाटीको वर्षापारा क्रिकेट स्टेडियममा गत रात्रि अनुष्ठित दोस्रो खेलमा भारतले पाहुना दललाई 8 विकेटले पराजित गरी श्रृङ्खला दखल गर्ने सुनिश्चित गरेका छन्। सुन्दै हुनुहुन्थ्यो समाचार पूरा भयो।

नमस्कार, हामी आकाशवाणी गुवाहाटीको नेपाली कार्यक्रम अन्तर्गत म वसाकाबाट बोलिरहेको छौँ। यो कार्यक्रम मेडियम एपको 411.5 मिटर तदनुसार 700 किलोहर्जमा र एफएम ब्यान्डको 101.6 मेगाहर्जमा प्रसारण भइरहेको छ। समय अहिले अपराह्नको 3:21:25 भएको छ। यसका साथै म भास्कर दाहाल श्रोताहरूलाई स्वागत जनाउँदै प्रस्तुत गर्दैछु आजका हाम्रा कार्यक्रमहरू। सुन्नुहोस् रोजगार समाचार। रेलवे रिक्रुटमेन्ट बोर्डले 560 पारामेडिकल पदको निम्ति आवेदन पत्र मागेको छ। पदहरू रहेका छन् नर्सिङ सुपरिन्टेन्डेन्टका 365, डायलोसिस टेक्निसियनको एउटा पद, हेल्थ र मेलेरिया इन्सपेक्टरका ग्रेड टूका 43 पद, अडियोलोजिस्ट र स्पिच थेरापिस्टको एउटा पद, फार्मासिस्ट इन्ट्री ग्रेडका 118 पद, रेडियोग्राफर एक्सरे टेक्निसियनका 25 पद, इसिजी टेक्निसियनका 4 पद, ऑप्टोमिस्टिक 2 पद र लेबोरेटोरी एसिस्टेन्टका ग्रेड टूका 31 पद रहेका छन्। अधिक जानकारी र आवेदनको निम्ति वेबसाइट indianrailway.gov.in। आवेदनको अन्तिम मिति हो 14 अक्टोबर। भारत सरकारको विभिन्न विभागमा खाली भएका विभिन्न शाखाका 480 इन्जिनियर पद पूर्ति गर्नको निम्ति इन्जिनियरिङ सर्भिसेस एक्जामिनेसन 2027 यो परीक्षा आयोजन गरिएको छ। पार्थी सिभिल, मेकानिकल, इलेक्ट्रिकल अथवा इलेक्ट्रोनिक्स अथवा टेलिकम्युनिकेसन इन्जिनियरिङ शाखाको ग्रेजुएट हुनुपर्नेछ। पार्थीको उमेर 21 30 हुनुपर्नेछ। अधिक जानकारी र आवेदनको निम्ति वेबसाइट upsc.gov.in। आवेदनको अन्तिम तारिख हो 6 अक्टोबर। कर्मचारी चयन आयोगले 2536 लोअर डिभिजनल क्लर्क, जुनियर सेक्रेटेरिएट एसिस्टेन्ट र डाटा इन्ट्री अपरेटर पदमा नियुक्तिको निम्ति प्रार्थी छनौटको उद्देश्यले कम्बाइन्ड हायर सेकेन्डरी लेभल एक्जामिनेसन 2026 आयोजन गरेको छ। प्रार्थी उच्चतर माध्यमिक परीक्षामा उत्तीर्ण भएको हुनुपर्नेछ। प्रार्थीको उमेर 18 to 27 हुनुपर्नेछ। अधिक जानकारी र आवेदनको निम्ति वेबसाइट छ ssc.nic.in। आवेदनको अन्तिम मिति हो 7 अक्टोबर। असम भूमिलेख्य र जरिप अधिकर्ताको कार्यालयले 579 ल्यान्ड रेकर्डर एसिस्टेन्ट पदको निम्ति आवेदन पत्र मागेको छ। तनखा प्रत्येक महिना 14,000 70,000 साथै 6,200 ग्रेड पे सहित अनन्य सुविधाहरू पनि उपलब्ध हुनेछ। प्रार्थी रेकर्डर सर्टिफिकेट क्लास कोर्स प्रशिक्षण भएको हुनुपर्नेछ। प्रार्थीको उमेर 21 40 हुनुपर्नेछ। अधिक जानकारी र

0: आवेदनको निम्ति वेबसाइट dlrs.assam.gov.in। आवेदनको अन्तिम मिति हो 21 अक्टोबर। सुन्दै हुनुहुन्थ्यो रोजगार समाचार पुरा भयो। आज अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस। ज्येष्ठजनहरूको जीवनको अभिज्ञता लिएर जुन समाज निर्माण गर्नको निम्ति नवप्रजन्मलाई जुन ज्ञानको आवश्यकता हुन्छ त्यो आवश्यकतालाई पूर्ति गर्नलाई ज्येष्ठजनहरूको अभिज्ञताहरू कार्यदक्षताहरू जान्नलाई अति नै जरुरी हुन्छ। यसै उद्देश्यले प्रत्येक वर्ष 1 अक्टोबरका दिन ज्येष्ठ नागरिकताको दिवस अन्तर्राष्ट्रिय रूपमा पालन गरी आइएको छ। प्रस्तुत छ आजको युवा कार्यक्रम। युवा कार्यक्रम अन्तर्गत सुन्नुहोस् पूर्व प्रसारित यो युवा कार्यक्रम नवज्योतिसँग कार्बी आङ्लोङबाट प्रस्तुत गरेको। प्रस्तुतकर्ता हुनुहुन्छ गोकुल छेत्री।
1: नमस्ते, आकाशवाणी गुवाहाटी युवा कार्यक्रमको सबै श्रोतागणहरूलाई म गोकुल छेत्री साथै बैठलाङ्सु माइसाम गाउँ नवजागरण सङ्घको तर्फबाट हार्दिक नमस्कार टक्राउँदै आजको कार्यक्रम सुरु गर्न जाँदैछु। कार्यक्रमको पहिलो चरणमा प्रस्तुत छ एउटा समवेत सङ्गीत। गीतको रचना र स्वर हो ओमराज शर्माको।